0: नमो रोगहर्ता नमो राग रूपे
1: नमो
0: नमो दान दाने नमो मान माने
1: नमो रोग रोगे नमो
0: नमो